0: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबुनानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
2: नेपालीहरूको महान पर्व बडा दशैं, तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सञ्चालक सदस्य, पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोविन्द सुवेदी, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार, गैंडाकोट, नवलपुर।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसाय मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: बुद्धिसागर पण्डित, प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट 5, नवलपुर।
5: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
6: बगैचा एडभेन्चर रिसोर्ट
5: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
6: बगैचा एडभेन्चर रिसोर्ट।
5: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह, पार्टी, व्रतबन्ध, सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी, कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
6: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैंडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: भीम बहादुर कुमाल, अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष एवं कालिका मन्दिर, कालिका आश्रम परिवार, गैंडाकोट, नवलपुर।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: नरबहादुर मुक्मी मगर, अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह, गैंडाकोट 3, ढोडेनी, नवलपुर।
8: नमस्कार, म हिरालाल आर्यल, गैनागुड इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक

0: शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौलाकालिका।
1: मौलाकालिका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालिका मन्दिर।
1: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
0: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली। मौलाकाली केबलकार गैंडाकोट 1 नवलपुर।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य शीर्षकहरू। प्रहरी निरीक्षकहरूलाई दबाव वा प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीको निर्देशन। भूमि समस्या समाधानमा कानुनी र प्रक्रियागत जटिलता रहेको उपाध्यायको भनाई। नारायणगढ बजारको भिडभाड र अव्यवस्थित व्यापार नियन्त्रणमा टास्क फोर्स सक्रिय। पृथ्वी राजमार्ग आज राति 6 घण्टा बन्द हुने। र कानुन संशोधन गरेर लगानी मैत्री वातावरण बनाउने कानुन मन्त्री गौतमको भनाई। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत 23 ठाउँमा एकसाथ मतगणना जारी।
1: श्री हरिहर मन्दिर गैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट साथ शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता पूजा, मौलामा टिका अर्पण एवं टिका जमरा वितरण, हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट सङ्गीतमय भजन कीर्तन। जमुना देवी कणेल कार्यवाहक अध्यक्ष हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट साथ शीतलनगर गैरी नवलपरासी पूर्व।

0: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। भीमबहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह कैंडाकोट नवलपुर।
1: विजय खबरमा अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई दबाव र प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभएको छ। आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाव र व्यक्तिगत स्वार्थबाट टाढा रहेर काम गर्न निर्देशन दिनुभएको छ। संविधान प्रचलित कानुन र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाव वा प्रभावमा नपरे निष्पक्ष रूपमा काम कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु उहाँले भन्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरीको छवि उच्च राख्न इमान्दारी र अनुशासन नै मुख्य आधार भएको पनि बताउनुभयो। करिब 16 महिना तालिम पुरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई उहाँले बधाई दिँदै प्रधानमन्त्री शाहले पेसागत मर्यादा र नैतिकतामा जोड दिनुभयो। प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले प्रहरी अधिकारीहरूलाई सङ्गठनको प्रोटोकल विपरीतका व्यक्तिगत स्वार्थ र अनुचित प्रभावमा नपरी निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न समेत सचेत गराउनुभयो। नवलपरासी बद्धघाट सुस्ता पूर्वमा भूमि समस्या समाधानका क्रममा देखिएका विभिन्न जटिलता र प्रक्रियागत कठिनाई बारे नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले आफ्नो धारणा स्पष्ट पार्नुभएको छ। भूमि आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउने क्रममा देखिएका समस्या बारे उहाँले कानुनी व्यवस्था ऐन तथा नियमका प्रावधानलाई समेत मुख्य कारणका रूपमा औलाउनु भएको छ। भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग सम्बन्धित समस्या समाधान गर्ने विभिन्न विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ। यसै क्रममा भूमि आयोग स्थानीय तह तथा सम्बन्धित सरकारी निकायबीच समन्वय र सहकार्य आवश्यक हुने गर्दछ। तर भूमि समस्या समाधानको प्रक्रिया अघि बढाउँदा कानुनी प्रावधान प्रशासनिक प्रक्रिया र कार्यान्वयनका चरणमा विभिन्न चुनौती देखिने गरेका छन्। प्रमुख जिल्ला अधिकारी उपाध्यायले भूमि आयोगको काममा देखिएका समस्याबारे आफ्नो धारणा राख्दै सबै जटिलतालाई सम्बन्धित निकायको कार्यशैलीसँग मात्र जोडेर हेर्न नहुने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार प्रचलित कानुन ऐन तथा नियममा रहेका केही बाध्यकारी व्यवस्थाले पनि भूमि समस्या समाधानको प्रक्रियालाई प्रभावित पार्न सक्ने बताउनुभयो। भूमि समस्या समाधानका लागि स्थानीय तह र आयोगले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्ने हुन्छ। जग्गाको पहिचान विवरण सङ्कलन तथ्याङ्क प्रमाणीकरण आवश्यक कागजातको जाँच तथा कानुनी मापदण्ड पुरा गर्नुपर्ने प्रक्रियाले कामलाई थप जटिल बनाउन सक्ने देखिन्छ। यस्ता प्रक्रियामा सम्बन्धित निकायबीच स्पष्ट समझदारी र समन्वय नहुँदा काम अघि बढाउन कठिनाई उत्पन्न हुन सक्ने विषय पनि महत्त्वपूर्ण रहेको छ। भूमि आयोगको कार्य सम्पादनका क्रममा देखिएका समस्या स्थानीय तहसँग जोडिएका प्रक्रियागत विषयबारे प्रमुख जिल्लाधिकारी उपाध्यायले आफ्नो तर्फबाट स्पष्ट पार्नुभएको छ। उहाँको धारणा अनुसार भूमि समस्या समाधानमा देखिएका अवरोध बुझ्न तथा सम्बन्धित निकायको भूमिका र कानुनी व्यवस्थाबारे स्पष्ट प्राप्त गर्न महत्त्वपूर्ण रहेको बताउनुभयो। नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भिडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल टास्क फोर्स सक्रिय भएको छ। नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकोले बजार व्यवस्थापन शान्ति सुरक्षा सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको हो। टास्क फोर्सका संयोजक एवं चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले चाडपर्वका समयमा बजारमा हुने भिडभाडका कारण व्यवसायी तथा उपभोक्ताले भोग्नुपर्ने समस्या समाधान गर्न कार्यदल सक्रिय भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो चाडपर्वमा बजारमा भिड हुन्छ त्यसैले गर्दा ग्राहकलाई किनमेल गर्न समस्या नहोस् भनेर हामी लागेका छौँ। ठेला तथा पोके व्यवसायका कारण अन्य व्यवसाय र ग्राहकलाई आवाजावतमा समस्या पर्ने गरेको छ। यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छौँ, उहाँले भन्नुभयो। उहाँका अनुसार टास्क फोर्सले चाडपर्वका समयमा मात्र नभए अन्य समयमा पनि जथाभावी सञ्चालन हुने ठेला तथा पोके व्यापारलाई तोकिएको स्थान र मापदण्ड अनुसार व्यवस्थित गर्ने, उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन नियमित बजार अनुगमन गर्ने तथा सवारी चाप र भिडभाड नियन्त्रणका लागि ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्ने कामलाई प्राथमिकता दिएको छ। चाडपर्वका समयमा सर्वसाधारण तथा उपभोक्ताले सहज, सुरक्षित र सुलभ रूपमा किनमेल गर्न सक्ने वातावरण बनाउन बजार अनुगमन तथा व्यवस्थापनका कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो। साथै बजार व्यवस्थापनमा सहयोग गर्न व्यवसायी तथा सर्वसाधारणलाई टास्क फोर्सको आग्रह रहेको छ। भरतपुर महानगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपभोक्ता मैत्री बनाउने उद्देश्यले गत ज्येष्ठमा चितवन उद्योग वाणिज्य सङ्घको अगुवाईमा सरकारवालाबीच बजार व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया गरिएको थियो। अन्तर्क्रियामा सहभागीले बजार क्षेत्रमा बढ्दो चाप, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण र फोहोर मैला व्यवस्थापनलाई प्रमुख समस्याका रूपमा औँलाएका थिए। बजारलाई सुन्दर र सुरक्षित बनाउन दीर्घकालीन पार्किङ स्थलको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए। अन्तर्क्रियामा उठेका समस्या समाधान गर्न बजार व्यवस्थापन सम्बन्धी गुरु योजना तयार गरी कार्यान्वयन गर्ने उद्देश्यले चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ओलीको संयोजकत्वमा 13 सदस्य टास्क फोर्स गठन गरिएको थियो। पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकोले आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सूचना जारी गर्दै गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुल नदीको कटान कारण सडक भाँचिएकोले उक्त सडक मर्मत सम्भार गर्न उक्त राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभयो। असोज 23 गते शुक्रबार सडक भाँसिँदा उक्त राजमार्ग अवरुद्ध भएको थियो। असोज 24 गते दिनभरको प्रयासपछि खुलेको उक्त राजमार्गलाई थप मर्मत सम्भार गर्नुपर्ने भन्दै आज राति बन्द गर्न लागिएको हो। दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा सवारी आवागमनमा समस्या परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुण्यप्रसाद सिटौलाले दसैँको समयमा राजमार्ग बन्द हुँदा सवारी आवागमनमा चुनौती खडा भएको बताउनु भएको छ। दसैँको मुखमा हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन्। यस्तो अवस्थामा राजमार्ग बन्द हुँदा यातायात व्यवसायीसँगै आम यात्रुलाई समस्या परेको छ, उहाँले भन्नुभयो। दसैँ मनाउनका लागि असो 17 गतेदेखि 25 गतेसम्म काठमाडौँस्थित राष्ट्रिय बस पार्क, नयाँ बस पार्कबाट 2,07,251 यात्रु बाहिरिएका छन्। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोत्से बहुद्देश्य प्रणालीका महाप्रबन्धक पङ्कज मल्लले असोज 17 देखि 25 गतेसम्म नयाँ बस पार्कबाट मात्र 2,07,251 यात्रु बाहिरिएको जानकारी दिनुभयो। भरतपुर स्थित ग्रिनल्यान्ड पब्लिक स्कुलका विद्यार्थीले आश्रममा खाना खुवाएका छन्। स्कुलको इन्ट्र्याक्ट क्लब र इको क्लबले देवघाट 5 तनहुँ स्थित हरियर सन्यास आश्रममा 300 जनालाई खाना खुवाएका हुन्। आश्रममा आश्रय 200 जना विद्यार्थी तथा 100 जना वृद्ध वृद्धालाई खाना खुवाइएको ग्रिनल्यान्ड इन्ट्र्याक्ट क्लबका अध्यक्ष गोपाल भण्डारीले जानकारी दिनुभयो। विद्यार्थीलाई सामाजिक सेवाप्रति प्रेरित गर्न तथा सहयोग र सद्भावको भावना विकासका लागि खाना खुवाउने कार्यक्रम आयोजना गरिएको भण्डारीले बताउनुभयो। यसले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व वहन गर्न र मानवीय सेवामा सहभागी हुन प्रेरित गर्ने विश्वास लिएको छ। आश्रमका कोषाध्यक्ष केशव चैतन्य ब्रह्मचार्यले ग्रिनल्यान्ड स्कुलले विद्यार्थीहरूमा शिक्षासँगै सामाजिक सेवा र मानवीय को भाव जगाउने विषयमा प्राथमिकता दिने गरेको भन्दै खुसी व्यक्त गर्नुभयो। स्कुलको प्राचार्य इन्दिरा कार्कीले यस्ता कार्यक्रमले विद्यार्थीलाई सामाजिक सेवाका भावना र समुदायप्रतिको उत्तरदायित्व वहन गर्न जिम्मेवार बनाउने बताउनुभयो। डेङ्गी सङ्क्रमणको जोखिम न्यूनीकरण गर्नका लागि नवलपरासी व्रतघाट संस्था पश्चिममा लामखुट्टेको वासस्थान खोजी गरी नष्ट गर्ने खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ। जिल्लाको पालीनन्दन गाउँपालिकाले विभिन्न स्थानमा अभियान सञ्चालन गर्दै डेङ्गी नियन्त्रणमा का लागि समुदाय स्तरमा सक्रियता बढाएको हो। अभियान अन्तर्गत लामखुट्टेले अन्डा पार्न सक्ने र लार्भा हुर्कन सक्ने सम्भावित स्थानहरू जस्तै फालिएका टायर, ग्यारेज, खुला भाँडा बर्तन तथा पानी जम्ने ठाउँको खोजी गरी ती वासस्थान नष्ट गर्ने कार्य भइरहेको छ। पालीनन्दन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद गुप्ताका अनुसार बजार तथा ग्यारेजहरूमा पुगेर अनुगमन र निरीक्षण तीव्र पारिएको छ। टायर ट्युब वा पानी जम्ने अन्य ठाउँहरूमा जमेको पानी हटाई त्यसमा डिजेल वा मट्टेल राखी लार्वा नष्ट गर्ने र नागरिकहरूलाई घरपालुवा तथा वरपरको सरसफाइबारे जनचेतनामूलक जानकारी गराउने काम भइरहेको उहाँले बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले प्रशासनिक समन्वय र स्रोत साधनको प्रभावकारी परिचालन मार्फत अभियानलाई निरन्तरता दिने बताउनुभयो। डेङ्गीको जोखिमबाट नागरिकलाई बचाउन गाउँपालिकाले कुनै कसुर बाँकी राख्ने छैन। हामीले सबैवटा र स्वास्थ्य संस्थाहरूमा उच्च सतर्कता साथ परिचालन गरेका छौँ उहाँले भन्नुभयो। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला। छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
2: मैले बुझिसकेँ बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
5: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
6: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद् देवी भागवत महापुराण नवहा ज्ञान महायज्ञ आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति। कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञको समापन पुराहुति गरिने। कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गतेदेखि कार्तिक 4 गतेसम्म प्रत्येक दिन पूजा अर्चना, पाठ परायण, महाआरती, कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा सङ्गीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैंडाकोट 8-9 वोलपुर।
1: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले कानुन संशोधन गरेर लगानी मैत्री वातावरण बनाइने बताउनु भएको छ। चितवन उद्योग सङ्घको 35 वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नु परेकोले समय सापेक्ष संशोधन गरेर गरिने बताउनु भयो। उद्योगी व्यवसायीहरूले कानुन अस्पष्टताका कारण झन्झट बेहोर्नु परेको भन्दै मन्त्री गौतमले भन्नुभयो, प्रशासनिक झन्झट त्यति बेला आउँछ जति बेला कानुनहरू अस्पष्ट हुन्छन्। अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागि परिरहेका छौँ। देशमा कसरी लगानी मैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उहाँले स्पष्ट पार्नुभयो। त्यसका लागि आवश्यक पर्ने पूर्व तयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताउनुभयो। हालै मात्र लगानी मैत्री कानुनहरूमा के सुधार गर्नुपर्छ र भनेर वृहत कार्यशाला गरिसकिएको उहाँले जानकारी दिनुभयो। लगानी मैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उहाँले जोड दिनुभयो। कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भन्नुभयो, अहिलेसम्म तपाईँहरूले भोगिरहेको समस्या वर्षौँदेखि जेलिँदै आएका समस्या हुन्। सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संशोधन गर्नु पर्यो। संशोधनको चरणमा बल्ल हामी पुगेका छौँ, उहाँले भन्नुभयो। बिना तयारी कानुन संशोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उहाँले थप्नुभयो। थोरै ढिला भएर केही हुँदैन, दीर्घकालीन रूपमा समस्या समाधान गर्ने गरी पूर्व तयारी गरेर छलफल तथा संवाद गरिरहेका छौँ। फास्ट ट्र्याकबाट कानुन निर्माण गर्न पनि 6-8 महिना लाग्ने भन्दै उहाँले अब कानुन निर्माणको चरणमा पुगेको बताउनुभयो। कार्यक्रममा बागमती प्रदेशका उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले उद्योग व्यवसायको समस्या समाधान गर्न प्रदेश सरकार लागि परिरहेको बताउनुभयो। त्यसो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले भोटेकोसी बाढीमा प्रभावित भएका उद्योग पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनी माधव खनाल, नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिस्ट पार्टी एमाले चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष भीम घिमिरे, चितवन उद्योग सङ्घका गभर्निङ काउन्सिलिङ अध्यक्ष राजु पौडेल, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरे लगायतले आफ्नो धारणा राख्नुभएको थियो। नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्था अनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता तथा नामसारी गर्न सकिनेछ। डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइने उल्लेख छ। पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनु नपर्ने भएको छ। सवारी खरिदकर्ताले वारेस नाममा दिएको व्यक्तिले आफ्नो सक्कल परिचय पत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचय पत्र सहित कार्यालयमा उपस्थित भएर दर्ता तथा नामसारीको काम गर्न सकिनेछ। सवारी साधनको बिमा नवीकरण गर्न सवारी धनी स्वयं उपस्थित नभए पनि हुने उल्लेख छ। सवारी साधन नामसारी गर्दा बायोमेट्रिक विवरण लिन सकिने गरी यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउनेछ। उल्लेखित संशोधनले सवारी दर्ता तथा नामसारी प्रक्रियालाई सरल, सहज र सेवाग्राही मैत्री बनाउने अपेक्षा पूर्वाधार विकास मन्त्रालयले लिएको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिका विभिन्न पदको मतगणना छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न कार्यालय सानेपामा एकसाथ 23 स्थानमा मतगणना भइरहेको छ। सभापति सहित लगभग प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्रता दिएको छ। धेरै पद र उम्मेद्वारहरूका मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकोले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टाछुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। जसअनुसार खुल्ला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुल्ला महिला केन्द्रीय सदस्य पदको मतगणना 5 स्थानमा भइरहेको छ भने प्रवास स्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै 9 स्थानमा टोली परिचालन गरिएको छ। त्यसै गरी आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुल्ला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्य तर्फको गणना 3 स्थानमा भइरहेको छ। सुदूरपश्चिम प्रदेशतर्फका खुल्ला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य र 35 वर्ष मुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना 4 स्थानमा जारी छ। पिछडिएको क्षेत्रतर्फका सहमहामन्त्री, खुल्ला केन्द्रीय सदस्य र खुल्ला महिला केन्द्रीय सदस्य पदको गणना 2 स्थानमा भइरहेको छ। यसरी कुल 23 स्थानमा एकसाथ मतगणना अघि बढाइएपछि नतिजा सार्वजनिक हुने क्रमले तीव्रता पाएको छ। उम्मेद्वार तथा उनीहरूका आधिकारिक प्रतिनिधिको उपस्थितिमा सुरक्षाको व्यवस्था कडा बनाएर मतगणना शान्तिपूर्ण रूपमा जारी राखेको र बाँकी सबै पदको अन्तिम परिणाम छिट्टै सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी मतगणनालाई तीव्रता दिएको छ। अघिल्लो महाधिवेशनभन्दा दोब्बरभन्दा बढी करिब 7,000 मतदाता भएकोले मतगणना ढिलो भए जस्तो देखिनु स्वाभाविक भएको उहाँको भनाइ थियो। अघिल्लो महाधिवेशनमा झन्डै 3,000 मतदाता हुँदा मतगणना सम्पन्न गर्न 12 दिन लागेको स्मरण गराउँदै उहाँले यसपटक भने त्यति समय नलाग्ने दावी गर्नुभयो। सरकारले हिमताल विस्फोटबाट हुन सक्ने बाढीको उच्च जोखिममा रहेका 4 हिमतालको पानीको सतह घटाउने परियोजना कार्यान्वयनमा लगेको छ। ग्रीन क्लाइमेट फन्ड नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक लगानीमा प्रोटेक्टिङ लेबरहुड एन्ड एसिस्ट एट रिस्क फ्रम ग्रासिकल लेक आउट ब्लेस्ट फ्लोड ग्लोब सञ्जीवनी आयोजना मार्फत सरकारले हिमतालको पानीको सतह घटाउने परियोजना अघि बढाएको हो। आयोजना अन्तर्गत मनाङको थुलागी सङ्खुवासभा तल्लो बरुण र होङ्दो दुई तथा सोलुखुम्बको लुम्दिङ हिमतालको पानीको सतह घटाइन लागेको हो। यी हिमताल समुद्री सतहबाट 4,050 मिटरदेखि 5,483 मिटर उचाइमा रहेका छन्। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले सन् 2020 गरेको अध्ययनले नेपाल सहितका यस क्षेत्रमा रहेका 47 हिमताल विस्फोटको उच्च जोखिममा रहेको देखाएको थियो। तीमध्ये 21 हिमताल नेपालमा 25 चिनमा र एउटा भारतमा रहेका छन्। नेपाललाई उच्च जोखिममा पार्ने 47 हिमतालमध्ये 42 कोशी जलाधार क्षेत्रमा पर्छन्। तीमध्ये 24 चिनमा र 18 नेपालमा रहेका छन्। त्यस्तै 3 हिमताल गण्डकी जलाधार क्षेत्रमा छन्, जसमध्ये 2 नेपालमा र 1 चिनमा छ। महाकाली जलाधार क्षेत्रमा पर्ने 2 हिमतालमध्ये 1 भारतमा र अर्को नेपालमा रहेको छ। भिजी खबरमा मौसम सम्बन्धी खबर। हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। प्रहरी निरीक्षकहरूलाई दबाव वा प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीको निर्देशन। भूमि समस्या समाधानमा कानुनी र प्रक्रियागत जटिलता रहेको उपाध्यायको भनाई। नारायणगढ बजारको भिडभाड र अव्यवस्थित व्यापार नियन्त्रणमा टास्क फोर्स सक्रिय। पृथ्वी राजमार्ग आज राति 6 बन्द हुने। र कानुन संशोधन गरेर लगानी मैत्री वातावरण बनाउने कानुन मन्त्री गौतमको भनाई। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत 23 ठाउँमा एकसाथ मतगणना जारी। हवस् त, सामुदायिक रेडियो विजयएफएम 101.6 इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।

0: BJ 战舰。विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खाना का लागी गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडी गैंडाकोट 5 मोबाइल 98612 20437।
1: अहिले साँझको 7 बज्यो।
2: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
5: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
4: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैंडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैंडाकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी, मोबाइल नम्बर 98550-54692 र 98550-54968।
6: स्वयंसेविका दिदीज्यू नमस्कार। हजुरलाई कति फोन गरे, मेसेज पनि पठाए, सम्पर्क नै हुन सकेन भने।
7: ए मुना बहिनी हो, किन अत्तालिनु भएको? ल अब सम्पर्क भइहाल्यो नि, के भयो भन त छिटो।
6: स्वयंसेविका दिदी हेर्नु न, मेरो 4 वर्षकी छोरीलाई 4-5 दिनदेखि ज्वरो आएको थियो, अनि अहिले फेरि शरीरभरि बिमिरा पनि आएको छ। लाउन के गर्ने होला दिदी?
7: ए ढिलो नगरिकन छोरीलाई स्वास्थ्य संस्था लिएर गइहाल मुना बहिनी, दादुरा आएको पनि हुनसक्छ, र अरू बच्चालाई पनि यस्तै छ भने तुरन्त स्वास्थ्य संस्था लिएर जान भन्नु है।
8: कुनै पनि बालबालिका वा व्यक्तिको शरीरको कुनै पनि भागमा बिमिरा सहित ज्वरो आएमा नजिकैको स्वास्थ्य संस्था गएर स्वास्थ्य कर्मीलाई भेटेर वा पैसा नलाग्ने हेलो स्वास्थ्य 1115 फोन गरी तुरुन्तै जानकारी गराउनु हो। पीएचआरडी नेपाल, युनिसेफ नेपाल, द पेन्डेमिक फन्ड, नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा।
2: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
5: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
2: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्स को उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेसन IELTS PTE सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0078 50 12 94, मोबाइल 9809233894।
6: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: नेत्र राज सापकोटा अध्यक्ष एवं नारेडी सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
9: नमस्कार, म हमला शर्मा, प्रधानाध्यापक कालिका नमुना माध्यमिक विद्यालय गैंडाकोट नवलप्रासी पत्रकार सुस्ता। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोगसँगका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर, गाउँ, छर, छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनुहोला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानुहोला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनुहोला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। धन्यवाद, नमस्कार।
10: सर, एउटा प्रश्न सोधौँ है।
11: सोधन
10: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
11: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
10: हस्, धन्यवाद सर।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन। यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
1: हरि प्रसाद सापकोटा, अध्यक्ष एवं मौलाकाली सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।
2: बगैचा एडवेंचर रिसोर्ट, नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट।
3: बगैचा एडवेंचर रिसोर्ट
2: 35 वर्ष पुरानो बगैचा भित्र संचालित। बगैचा एडवेंचर रिसोर्ट, जंगल सफारी को रोमांच, सनडाउनर को सुनौलो सास, थारू सांस्कृतिक नृत्य को साथ।
3: बगैचा एडवेंचर रिसोर्ट,
2: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
3: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैडाकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
4: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
5: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
4: जाउँ न त जाउँ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
5: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
6: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
2: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612-20437।
5: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
7: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: हरिमाया अधिकारी, अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार, गैंडाकोट, नवलपुर।
8: जय माता मौलाकाली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
9: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबल कारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौलाकाली।
8: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौलाकाली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इला रिसोर्ट मौलाकाली, मौलाकाली केबल कार, गैंडाकोट 1, नवलपुर।
1: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
10: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
2: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
11: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
12: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
13: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
14: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, विजय एफएम समुदायको आवाज।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालमा भने घट्यो। पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री शाहको भनाई, प्रहरीबाट सुरुवात गर्नुपर्ने।
1: जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
0: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई। गृहमन्त्री गुरुङ बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान। प्रस्तावित राजदूत विरुद्धको उजुरी संसदीय समितिमा।
2: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरुद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साट फेर गर्ने केन्द्रको

0: हजारों रेडियो कर्मी र करोड़ों नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: सहकारी ठगी र मिटर ब्याजको विरुद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सहकारी ठगी र मिटर ब्याजमा राजनीतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ। प्रचलित कानूनअनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कारवाही गर्न अप्ठ्यारो परिरहेको छ। अब खबर सन्तोषी रावलबाट।
2: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता निष्ठा र इमान्दारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान प्रचलित कानून नियम कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारी प्रति वा जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
3: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता निष्ठा र इमान्दारीता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान प्रचलित कानून नियम कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गर्नु गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मद्दत गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्त्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
2: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मञ्चले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 को सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
4: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसैमा आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
2: विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम UNDP र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरिबीको ग्लोबल मल्टिडाइमेन्सनल पोभर्टी इन्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी र देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसङ्ख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरिब मानिसको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै

0: मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सिधा यातायात ठप्प भएको थियो। सडक डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरुङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्तले विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढाएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।
1: बुदा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरुद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री जिज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
0: त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मर्मत सम्भारका लागि गाडी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सडक खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातिको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सिआइएनलाई जानकारी दिनुभयो।
2: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँसिएर हामीले चाहिँ बाटो मर्मतको लागि 80 गाडी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मर्मतको काम गरिरहेका थियौँ र अब गाडी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू, जाममा भएका सवारी साधनहरू सबै क्रस गरायौँ र अत्यावश्यक वस्तुहरू, ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायत इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
0: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिन्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिन्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बडीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन सुरु भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग सञ्चालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलङ्कालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै तीन खेलको श्रृङ्खला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मद्दतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाबमा श्रीलङ्काले 7 विकेट गुमाएर 133 रन बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमर रानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृङ्खलामा 2-0 अग्रता बढाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
3: सन्तोषी रावल बाढी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैँ सतर्कता अपनाउनु पर्ने,
4: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
3: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। बाढी प्रभावितको मानसिक स्वास्थ्यका लागि अपनाउनु पर्ने सावधानी, चिकित्सा मनोविदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
6: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरूप्रति सकारात्मक व्यवहार गरौं, समय बिताउँ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौं। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
5: बाबुआमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
6: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
5: र नेपाल प्रहरी 100 बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
7: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
5: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
8: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
5: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: तपाईँ गोर्खा बुढी गण्डकी बाढीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र,
10: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय प्रशासनसँग गर्न सकिन्छ। अहिले उद्धारपछिको राहत हो यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटी रहेको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेछ, अहिले नै भइरहेछ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार सङ्घबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरुघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
7: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्ते बाढी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
4: बाढीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस, एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
7: बाढी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरुघाटमा बेलिब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढीले बगाएको थियो। नेपाली सेनाले बेलिब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सिआइएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानी।
11: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात रह्यो अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
3: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
13: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसङ्ग। भोटेकोसी बाढी आएको झन्डै दुई महिना पुग्न लागेको छ। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महलसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
4: अहिले बाढी पीडित भएको ठाउँमा धेरै जस्तो पालिकामा एक एकजना साइकोसोसियल काउन्सिलर नेपाल सरकारले पहिल्यै वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने, सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखेको अवस्था हो। अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भन्दाखेरि त्यहाँ 35-36 चाहिँ साइकोसोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्ने, त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसामा हुनुहुन्छ, कोही नुवाकोट हुनुहुन्छ, कोही राधिङ हुनुहुन्छ। अब यो बेला त त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि, अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै सङ्घ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ, अलिकति अलिक प्र एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट, साइकायाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकायाट्रिस्ट, एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलरसँग अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर, स्कुल, त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस्, त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो, एम्बुलेन्स बोलाउनुहोस् भनेर। अब हामीले चाहिँ फेरि जिल्ला स्वास्थ्यसँग, जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त।
5: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
4: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिया हुन्छ कुन पालिकामा जाने भने हुन्छ, त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिए छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सदर गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले, अनि त्यसरी पठाउनुहुन्छ। अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने, यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन, सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ। त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि, तपाईँको गाडी जा राख्ने ठाउँ छैन लाइन त्यतिकै, रिलिफ पार्न जाने त्यतिकै भिड छ, अनि यो मनोपरामर्श गर्ने भिड छ भनेपछि स्वाभाविकले मान्छे एकदम इरिटेट हुन्छ नि त।
5: भोटेकोसी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
4: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन्, त्यो मैले भने नि अहिले त सबले सामान दिएछन्, के दिएछन् मान्छेले भेटिरहेछन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ। त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि, यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ, त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने, छलफल गर्ने, उनीहरूको कुराहरू सुनिदिने, अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन त, कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो, अब डिजास्टरले बिगारिसकेको चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जान क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठेका छौँ नि त। त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबै त गए म मात्र किन बाँच्ने भन्ने हुन्छ कि।
5: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि?
4: होइन, अब आत्महत्याकै सोचाइ आइसकेको अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना, एकदम धेरै हुन्छ मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालिममा त्यसरी सिकाइए हुँदैन यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ के भयो त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्यकर्मी अस्पतालमा त्यहाँ लैजाने हो त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो त्यहाँ लगाएर आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन
5: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुईपटक तिनपटक चारपटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ
4: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन तपाईँसँग कुरा गरेर चाहिँ मलाई कम भाषा भन्छ उसले कम भाषा तर यो भने चाहिँ तपाईँलाई थाहै हुँदैन कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नि भेट्नुपर्छ भनेर म पनि भेट्छु उहाँलाई नि भेट्नुपर्छ किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ
5: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन
4: कम गर्न सक्छ कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि त्यो मुभमेन्ट टर्यो अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ
3: प्रहरीका साथै सबैले पेसागत सफलतामा नैतिकता निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालमा पनि बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ गृहमन्त्री सुदन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरम्मत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ र पाकिस्तानले श्रीलङ्कालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै 3 खेलको श्रृङ्खला जितेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धिताललाई धन्यवाद भोलि असोज 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्री
6: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
7: अहिले रातिको 8 बज्यो

0: साउजी, मलाई एक बोरा भान्सा घर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
2: स्वाद मात्र होइन प्रेम पस्कने।
3: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था, गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: जय माता मौला काली।
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
1: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
8: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
1: भयो दाई।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

0: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश।
1: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबु नानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
2: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: नर बहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैडाकोट 3 ढोडेनी नवलपुर।
3: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
4: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
3: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
5: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
0: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
0: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511-29163, 98554-503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
1: नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबु नानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
0: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
10: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नौ बोलपुर।

श्री हरिहर मन्दिर गैंडाकोट साथको सादर निमन्त्रणा। श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम देवघाट धामका पीठाधीश श्री 1008 स्वामी ज्ञानानन्द सरस्वती महाराजज्यूको प्रमुख संरक्षकत्वमा रहेको मनले चिताएको पुग्ने धामका रूपमा परिचित गैंडाकोट साथ शीतलनगर गैरी नवलप्रासी पूर्वमा अवस्थित श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रमको आयोजनामा हिन्दूहरूको महान पर्व नवरात्र बडा दशैंका अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्री चन्द्रमणि कणेलज्यूबाट सङ्गीतमय कथा वाचन तथा पण्डित श्री शशिधर सुवेदीज्यूबाट पाठ पारायण सहित आयोजना गरिएको श्रीमद् देवी भागवत महापुराण नवाहा ज्ञान यज्ञमा सपरिवार सहभागी भइदिनु हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा सादर निमन्त्रणा गर्दछौँ। हाम्रा विशेष कार्यक्रमहरू असोज 25 गते घट स्थापना, असोज 30 गते शुक्रबार साँझ 6:15 बजे बिल्वपत्र निमन्त्रणा, असोज 31 गते शनिबार सप्तमीका दिन भजन कीर्तन र पञ्चेबाजा सहित फुलपाती भित्राइने कार्यक्रम, कार्तिक 1 गते आइतबार बेलुका 8 बजेबाट महाअष्टमी तथा कालरात्रि पूजा, कार्तिक 2 गते सोमबार सामूहिक भजन सन्ध्या आरती, कार्तिक 3 गते महानवमी कन्या पूजन, कार्तिक 4 गते विजयादशमी अपराजिता

0: सज्जा, मौलामा टीका अर्पण एवं टीका जमरा वितरण हरेक दिन 7:30 बजेदेखि राति 10 बजेसम्म स्थानीय मठ मन्दिर तथा कलाकारबाट संगीतमय भजन कीर्तन। जमुना देवी कडेल कार्यवाहक अध्यक्ष, हरिहर मन्दिर परमानन्द सन्यास आश्रम गैंडाकोट 7 शीतल नगर गैरी नवलपरासी पूर्व।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावकहरू, शुभचिन्तक, व्यवसायी मित्रहरू, कर्मचारीहरू एवं समस्त देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बुद्धिसागर पण्डित, प्रधान अध्यापक एवं जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट 5 नवलपुर।
3: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभ चिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: नर बहादुर मुक्मी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी नवलपुर।
4: सूचना यस जयश्री सामुदायिक वन उपभोक्ता समूहको 24 साधारण सभा तथा 8 अधिवेशन यही कार्तिक 14 गते सम्पन्न हुने भएको हुँदा साधारण सभा तथा अधिवेशनको तयारी एवं आवश्यक व्यवस्थापनका लागि यही असोज 29 गतेदेखि सदस्यता नवीकरण कार्य बन्द रहने भएकोले सम्बन्धित सबै उपभोक्ता सदस्यहरूले यसै सूचनालाई आधार मानि समयमै सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट नवलपुर।
3: नेपालीहरूको महान पर्व बडा दशैं, तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सञ्चालक सदस्य, पदाधिकारी एवं शुभ चिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।
1: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षणकर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: भीम बहादुर कुमाल अध्यक्ष एवं जयश्री सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर।
5: नमस्कार, म हिरालाल अर्याल, गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाड पर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
4: कालिका मन्दिर कालिका आश्रमको हार्दिक निमन्त्रणा। कालिका मन्दिर कालिका आश्रम गैंडाकोटले नवरात्रको पावन अवसरमा यही असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म श्रीमद्देवी भागवत महापुराण नवाह ज्ञान महाऐक्य आयोजना गरेको हुँदा पुण्य काममा आफ्ना सपरिवार उपस्थित भई तन, मन र धनले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। विशेष कार्यक्रमहरू असोज 25 गते बिहान 7 बजे घटस्थापना पूर्वक यज्ञ प्रारम्भ, 31 गते शनिबार 30 साधारण सभा तथा 11 अधिवेशन कार्यक्रम, साँझ 6 बजे भजन कीर्तन एवं पञ्चे बाजा सहित फुलपाती भित्राउने कार्यक्रम हुने। कार्तिक 1 गते बेलुका 8 बजे भजन कीर्तन पञ्चे बाजा सहित महाअष्टमी कालरात्रि पूजा जागरण कार्यक्रम हुने। कार्तिक 2 गते पाठ कथा समाप्ति, कार्तिक 3 गते महानवमी कन्या पूजन हवन सहित यज्ञ को समापन पुराहुति गरिने, कार्तिक 4 गते विजया दशमी मौलोमा टीका तथा टीका जमरा वितरण गरिने। सम्झनाको लागि असोज 25 गते देखि कार्तिक 4 गते सम्म प्रत्येक दिन पूजा अर्चना पाठ परायण महाआरती कथा प्रवचन साथै विभिन्न कलाकारहरूद्वारा संगीतमय भजन कीर्तन गरिने सहर्ष जानकारी गराइन्छ। अध्यक्ष एवं कालिका मन्दिर कालिका आश्रम परिवार गैनाकोट 8-9 वलपुर।
3: नेपालीहरूको महान पर्व बडा दशैं तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सञ्चालक सदस्य, पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
0: गोविन्द सुवेदी, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।
5: नमस्कार, म हिरालाल अर्याल, गैनाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाडपर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
0: नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: श्री हरिहर मन्दिर परमानन्द सन्यास आश्रम परिवार गैंडाकोट नवलपुर।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा आइतबारको बुढी गण्डकी बाढी पछिको उद्धार तथा खोज कार्य सोमबार पनि जारी, बाढीको कारणबारे अधिकारीहरू अझै अस्पष्ट।
1: सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखाएको छैनौँ।
0: आज राति सवारी बन्द गरेर नौ विशेष मुङ्गिङ सडक खण्ड सहज पार्ने तयारी,
2: केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ नै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: र भारतमा निर्वाचन आयोगका प्रमुख विरुद्ध प्रदर्शनकारीहरूद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: शरद केसीबाट समाचार सुन्नुहोस्। एउटा ठूलो साइबर आक्रमणले फ्रान्सका सयौँ सुपर मार्केटहरूमा फ्रिजहरूको प्रणाली बिगारिदिएको छ, जसले गर्दा फ्रिजका ताजा र भण्डार गरिएका उत्पादनहरूको मौजदात व्यापक मात्रामा नष्ट भएको छ। ह्याकरहरूले त्यसमा रहेको सफ्टवेयर सञ्चालन गर्ने कम्पनीको केन्द्रीय प्रणालीलाई निशाना बनाउँदै फ्रिजको तापक्रम नियमन गर्ने प्रणाली बिगारिदिएको बताइएको छ। साइबर आक्रमणकारीहरूले फ्रिजको तापक्रम 50 डिग्री सेल्सियस पुर्याइदिएका थिए, जसले गर्दा फ्रिजमा रहेका 10,00,000 अमेरिकी डलर मूल्य बराबरको खाद्य सामग्री बिग्रिएको बताइएको छ। प्यारिस स्थित अभियोजनकर्ताको कार्यालयले त्यसबारे अनुसन्धान सुरु भएको जनाएको छ। प्रभावित एउटा सुपर मार्केट कोअपरेटिभ युका सिओले आक्रमण उनकै शब्दमा अत्यन्त गम्भीर, अभूतपूर्व र अस्वीकार्य भएको टिप्पणी गरेका छन्। युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध, राहत र सहुलियतको साटो युक्रेनको निम्ति रूसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यस्तो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एक अर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रुसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपाले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लडाकुहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरुद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा 3 घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढीको 2 महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 भन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमिनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै सुरुमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौँ।
1: 43 गाउँपालिकामा 39 घाटेमा, 64 आरुघाटमा, 58 त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, 2 कच्ची पुल पुलहरू बगाएको छ, दुईवटा धुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तिनवटा जलविद्युत आयोजनामा चाहिँ हामीहरूको चाहिँ अब अस्थायी टहराहरू त्यो सबै बगाएको छ, भेडी बोटहरू चारवटा क्षति भएको छ, सवारी साधन पाँचवटा बगाएको छ, पाँचजना चाहिँ सम्पर्क दिइन्छन्, उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ अहिलेसम्म छैन।
0: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या हराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
1: भेडी गोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
0: अब यो भोटेको सितृसुली बाढीको छिटै नै यो जुन यो विपद देखा पर्यो, त्यतिखेर पनि यो पूर्व सूचना प्रणालीबारे निकै बहस भएको थियो, तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो, करिब 5 बजेतिर पहिरो गएको, 6:45 बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन्। यो चाहिँ खास के भएको?
1: 6:20 सूचना प्राप्त भयो, त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो, किनभने भिडियोबाट मात्रै नाप्ने स्टेसन हाम्रो आरू घाटमा मात्रै थियो, त्योभन्दा माथि थिएन। 9 बजेपछि त माथिको बाढी कस्तो हो भनेर हामी तर अहिले त भेरिफाई गर्नलाई 10-15 मिनट लाग्यो, त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यु नै भइसकेको थियो। तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो, तलको हाम्रो आरूघाटमै पुग्नलाई 2 घन्टा लाग्यो बाढीलाई, भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 घन्टा लाग्यो, त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त। अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरहरूलाई पनि सजिलो भयो, माथि भेडीको धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ, यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्चामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ, जहाँ चाहिँ अब बाढीलाई त्यो राडारले चाहिँ भेटाउँदैन, त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो। पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो, अब त्यो बाढी
0: जस्तो बिहानको समय थियो, अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला। अब एसएमएसका विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेकोसी बाढीदेखि नै भइरहेको थियो, त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो?
1: त्यो भनेको कस्तो? त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यत्तिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ, मान्छेले हेरेपछि मात्रै। अब सेल ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ, त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि, मोबाइलले एक खालको आवाज दिने भयो, अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ, अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो, नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त, त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ, तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन, उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ, त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ।
0: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन? पहिरोले थुनिएको त भनिएको छ, तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्।
1: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो, अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3-4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ। बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ, त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ, त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ। सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखेका छैनौँ, तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ, र त्यसमा हामी एउटा निर्क्यौलोमै पुगिसकेको अवस्था चाहिँ छैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। विषय फेरि पनि विपदकै, तर सन्दर्भ विपदपछिको पुननिर्माणको। भदौ 10 गतेको भोटेकोसी त्रिशुली बाढीले त्यस क्षेत्रका कयौँ गाडी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ, तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ। थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा।
4: पक्की पुल र झुलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ। बेत्रावती स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन्। रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल:
5: असहजता बीच पनि सहजता निम्त्याएको छ र मलमको काम भएको छ। यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आते जाते गर्ने हिसाबले चाहिँ यात्राको हिसाबले चाहिँ यो अत्यन्तै सहज छ। विक्षिप्त मन हुँदा हुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छौँ।
4: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छिन्:
6: नुन कमेन्ट छैन, लाउन पनि छैन, पसल केही पनि छैन, बाँधे मैले धेरै गाह्रो थियो, अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद। नुन एक पाकेट तेल लिनु पनि धेरै समय भएको थियो, अहिले पुल चलेपछि त बट्टरसम्म भने गएर सामानहरू किनेर आउँछु।
4: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिकतम 40 टन सम्मको भारवाहन क्षमता रहेको सहसेनानी आर्यजोन श्रेष्ठले जानकारी दिए।
7: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो ब्रिज चाहिँ एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सर नै हो।
4: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। अर्को विषय, काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सडक पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सडक खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढे पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
8: तर्फिरमै अवरोध भएको थियो, त्यसलाई हामीले 2 दिन लगाएर काम गऱ्यौँ अनि सबै इक्विपमेन्ट र अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छ बाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजीसम्मको लागि बाटो 2 तर्फिरमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: त्यसपछि चाहिँ अवरोधहरू हुँदैन कतै पनि, त्यो बाटोमा 2 तर्फी नै चल्छ,
8: थप क्षति भएन, अब पानी परेन भने त 2 तर्फी नै सबै ठाउँमा 2 तर्फी नै चलिरहेको हुन्छ, समस्या छैन।
0: उनी थिइन् धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौँ भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरुद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौँ मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
3: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरुद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा काङ्ग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ्न नदिँदा केही बेर धकेलाधकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरुद्ध निवेदन दर्ता गरेको नेता राहुल गान्धी समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ। 6 वटा प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने ऱ्याली निकाल्न अनुमति दिएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 वटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
0: हवस्, त्यसै साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा भोटेको त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।

0: नमस्कार, म सञ्जय ढकाल
1: र म प्रतीक्षा खनालको
0: बीबीसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालोमा आज हामी बाढी प्रभावितहरूको पुनर्वासको चर्चा गर्छौँ।
2: गाउँ नै पुरै बगर बना छ, त्यहाँ गएर बसिसक्ने त अवस्था त छैन। हाम्रो
1: पुनर्वास बारे सरकारको सोचाइ चाहिँ कस्तो?
3: अब हामी जोखिम क्षेत्र पहिचान भइसकेको ठाउँमा चाहिँ नफर्काउने भन्ने अहिलेको मुख्य चाहिँ उद्देश्य छ।
0: र बीबीसी दर्शको पाठशाला अन्तर्गत बालबालिकाहरूको निम्ति शिक्षामूलक सामग्री।
1: भोटेकोशी त्रिचुलीमा आएको विनाशकारी बाढीमा गाउँ बस्ती डुबानमा परि विस्थापित भएकाहरूको निम्ति पुनर्वासको विषय सबैभन्दा टटकारो बनिरहेको छ। कतिपयले फेरि आफ्नो थाथलोमा फर्किने चाहना व्यक्त गरिरहँदा कतिपय भने पुरानो ठाउँमा नबस्ने बताइरहेका छन्। सरकारले बाढीको खतरा भविष्यमा पनि हुन सक्ने भन्दै पुरानो स्थानमा बस्ती बसाल्न नहुने खालका प्रतिक्रियाहरू दिइरहेको बेला बेत्रावतीका केही प्रभावितहरूले आफ्नो भावना यसरी साटे।
4: तत्कालको अवस्थामा चाहिँ हामी फर्किनलाई सम्भव छँदै छैन। यदि त्यो खोलाले चाहिँ पहिलाको ठाउँमा फर्क्यो भने चाहिँ हामीले त्यसलाई चाहिँ सुरक्षित तरिकाले बाँध बनाएर बनाउन सकिन्छ। त्यो भएर अहिलेलाई चाहिँ हामीले यतै आफ्नो बालबच्चालाई पढाउन, फेमिलीलाई सेक्योर गर्न नै यतै राख्नुपर्छ।
2: बेदरातीमा त अब हामी फर्किन सक्ने सम्भावना नै देख्दैन। मैले त अब त्यत्रो खोला त्यति तल र हुँदाखेरि त अहिले त्यति माथि आएर सबै यसरी बगाएर लिएर गएको छ हामीलाई। त्यत्रो गाउँ नै पुरै बगर बना छ, त्यहाँ गएर बसिसक्ने त अवस्था त छैन हाम्रो।
0: यसै सन्दर्भमा हामीले बस्ती पुनर्वास वा स्थानान्तरणको विषयमा काम गरिरहेको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याललाई सम्पर्क गरी सबैभन्दा पहिले घरबार विहीन र बस्ती छोड्नु परेकालाई कसरी व्यवस्थापन गर्ने भनी सोधेका थियौँ।
3: अब हामी जोखिम क्षेत्र पहिचान भइसकेको ठाउँमा चाहिँ नफर्काउने भन्ने चाहिँ अहिलेको मुख्य चाहिँ उद्देश्य छ। करिब 7,000 प्लस घरहरू चाहिँ क्षतिबाध देखिएका थिए, त्यसमा ठ्याक्कै कतिले चाहिँ पीडित परिवार हो भन्ने आकलन चाहिँ विभिन्न पालिकाहरूबाट भइरहेको छ। हामीलाई चाहिँ दुईवटा चाहिँ अब चुनौती या हामीले गर्नुपर्ने कुराहरू छ। एउटा चाहिँ दीर्घकालीन पुनर्वास चाहिँ सुरक्षित रूपमा उहाँहरूको आर्थिक आयामहरूलाई असर नपर्ने गरी कसरी गर्ने भन्ने एउटा दीर्घकालीन पुनर्वासको कुरा भयो। अनि अर्को चाहिँ अब आफै स्वव्यवस्थापन गर्न नसकेका परिवारहरूलाई कसरी सुरक्षित अस्थायी बसोबासमा राख्ने भन्ने चाहिँ मुख्य चुनौती छ। अब यसमा चाहिँ अहिले केही चाहिँ अब यो टेन्टहरूमा बस्नु भएको छ, अब त्यो अलिकति व्यवस्थित छैन। जाडोमा पनि सपोर्ट गर्ने सिस्टममा कसरी उहाँहरूलाई अपग्रेड गराउने, नेपाल सरकारले या चाहिँ विभिन्न निकायसँग समन्वय गरेर अस्थायी आवासको प्रक्रियामा कसरी चाँडै लान सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले काम गरिरहेका छौँ।
5: जहाँ खतरा छ, जहाँ फेरि त्यही पुरानो बस्तीमा फर्काउन सकिन्न, उहाँहरूलाई चाहिँ कहाँ सार्ने योजना बनाउनु भएको छ?
3: एउटा चाहिँ बिचमा यो भूमिसँग सम्बन्धित मन्त्रालयबाट गठन भएको प्राविधिक समितिले चाहिँ रसुवा, धादिङ, नुवाकोटका ती विपदग्रस्त पालिकाहरूमा चाहिँ गएर त्यहाँ भएका सुरक्षित जग्गाहरू चाहिँ सरकारी, सार्वजनिक, निजी संस्थाका जग्गाहरू चाहिँ यो हुन सक्छन् भनेर विभिन्न अप्सन्सहरू विकल्पहरू सहितको चाहिँ प्रतिवेदन चाहिँ उहाँहरूले बुझाउनु भएको छ। अब त्यसमा चाहिँ हामी ती चाहिँ पुनर्वास गराउन योग्य हुने नहुने, त्यसमा चाहिँ जग्गाको स्वामित्वको कुराहरू, स्थानीय तहसँग समन्वय गर्नुपर्ने कुराहरू, अब यो छलफलको पाटो चाहिँ अब हामी चाहिँ अगाडि बढाउँछौँ। किनभने हामीलाई चाहिँ यो प्यारलाली चाहिँ के पनि चाहिएको छ भने हामीले सकेसम्म चाहिँ यो लङ टर्म पुनर्वास गर्दा चाहिँ सम्बन्धित चाहिँ परिवारहरूलाई चाहिँ इन्भल्भ गराएर मात्रै गराउने भन्ने चाहिँ अब हाम्रो चाहना छ। त्यो हिसाबले पनि एउटा लाभग्राहीहरू पालिकाबाट पहिचान भइसकेपछि उहाँहरूको विगतको चाहिँ उहाँहरूको कहाँ थियो, उहाँहरूलाई चाहिँ बाइक पर्ने सेटलमेन्टहरू कहाँ हुन सक्छन् भनेर यो विभिन्न आयाममा चाहिँ छलफल गरेर मात्रै त्यो गर्छौँ। त्यो चाहिँ कुनै हापाजाली यहाँ गर्ने भनेर त्यसरी चाहिँ हुँदैन नै जस्तो लाग्छ।
5: कतिपयले चाहिँ यो थाथोलोमै फर्किने भनेर पनि भनिरहेका छन्, कतिपयले हामी गाउँ आफ्नै ठाउँ फर्किन्छु भनेर छन्, तिनीहरूलाई चाहिँ के भन्नुहुन्छ?
3: सुरक्षित बसोबास नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। थप लगानी थप गर्दा चाहिँ सरकारले पहिचान गरेको चाहिँ सुरक्षित जग्गामा मात्रै चाहिँ फर्किनुपर्छ। अहिले चाहिँ हतारमा चाहिँ आवेशमा आएर अनि जोखिमपूर्ण क्षेत्रमा पुनः लगानी गर्ने, पुनः जोखिमलाई चाहिँ फेरि चाहिँ बढाउने काम चाहिँ गर्न हुँदैन।
5: व्यक्तिको मात्र विषय हुँदैन, समुदाय हुन्छ, उनीहरूको कल्चरको कुरा, संस्कृति जोगाउने भन्ने जस्ता थुप्रै कुराहरू छन्। त्यस्तरी स्थानान्तरण गर्दाखेरि चाहिँ समुदायलाई नै हामीले सार्छौँ कि अथवा एकमुष्ट हुन्छ अथवा चाहिँ व्यक्ति हेरिकन
3: यो सबै आयामहरूलाई चाहिँ हामीले सँगसँगै लानुपर्ने हुन्छ। व्यवस्थित रूपमै गर्ने चाहिँ अहिलेसम्मको चाहिँ हाम्रो उद्देश्य छ। हामी हिजोको अभ्यासमा पनि के कारणले सफल हुन सकेन, के कारणले कहाँ सफल भएको थियो भन्ने कुराहरू पनि सबै कुराहरू विश्लेषण गरेरै अगाडि बढ्छौँ।
0: उनी थिए पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकाश अर्याल, साथी निरञ्जन राजवंशीसँग कुरा गर्दै।
1: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ रेडियो नेपाल तथा 50 बढी सामुदायिक रेडियो स्टेशनहरू मार्फत हप्तामा 5 दिन सोमबारदेखि शुक्रबारसम्म ठिक यसै बेला सुन्न सक्नुहुन्छ। साथै यी जीवनोपयोगी सामग्रीहरू तपाईँ बीबीसी नेपाली सेवाको वेबसाइटमा गएर पनि हेर्न सक्नुहुन्छ।
0: अब प्रस्तुत छ बालबालिकाका निम्ति शिक्षामूलक सामग्री बीबीसी दर्शको पाठशाला।
6: नमस्कार, बीबीसी दर्शको पाठशालामा म केशव कोइराला तपाईँलाई स्वागत गर्छु। यो श्रृङ्खलामा तपाईँ अङ्ग्रेजी भाषाको प्रयोग र व्याकरणका केही कुरा सिक्न सक्नुहुन्छ। तपाईँले अभ्यास गर्ने पर्याप्त अवसर पनि पाउनुहुन्छ। यो भागमा हामी आफ्ना रुचिबारे कुरा गर्न प्रयोग गरिने केही पदावली सिकौँ है त। पहिला यी व्यक्तिहरूले भनेको कुरा सुन्नुहोस् अनि उनीहरूको रुचि समान छ कि भिन्न छ त्यो छुट्याउनुहोस्।
7: I'm interested in modern art.
8: I'm keen on watching sport, but not that keen on playing it.
9: I'm really into politics.
10: I've recently taken up hiking.
6: Okay, so they all have different interests. Ekjanale adhunik kala modern art bare, ekjanale rajniti politics bare, ekjanale hiking bare ani ekjanale khelkud sport bare kura gare. आफ्नो रुचि व्यक्त गर्न उनीहरूले छुट्टा छुट्टै पदावली प्रयोग गरे। पहिलो व्यक्तिले आई एम इन्टरेस्टेड भने, इन्टरेस्टेड पछाडि कुन प्रिपोजिसन आयो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
7: आई एम इन्टरेस्टेड इन मोडर्न आर्ट।
6: हो, इन्टरेस्टेड पछि इन आउँछ, हामी त्यसपछि नाम जस्तै मोडर्न आर्ट अथवा आइएनजी फर्मको भर्ब प्रयोग गर्छौँ। अब अरू केही उदाहरण।
7: I'm interested in dancing. I'm interested in mountain biking.
6: हामीले सुनेको अर्को वाक्यमा I'm keen प्रयोग भएको छ। आफ्नो रुचिबारे कुरा गर्ने यो अर्को तरिका हो। यो पदावली पछि कुन प्रिपोजिसन आएको थियो त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
8: I'm keen on watching sport, but not that keen on playing it.
6: यसपालि यहाँ on आयो। I'm keen on। किन अन पछि पनि नाम अथवा आइएनजी फर्मको भर्ब प्रयोग हुन्छ, जस्तै वाचिङ स्पोर्ट। हामीले नेगेटिभ फर्म अर्थात् नकारात्मक रूप पनि सुन्यौँ, आम नट किन अन। यो पदावली चाहिँ आफूलाई मन नपर्ने गतिविधि के हो त्यो जनाउन पनि प्रयोग गर्न सकिन्छ। हामीले बी क्रियापदसँग इन्टु आएको वाक्य पनि सुन्यौँ। आफूलाई केही कुरा निकै मनपर्छ भने हामी आम इन्टु समथिङ भन्छौँ। ती व्यक्तिले आफूलाई के मनपर्छ भनेका थिए त्यो सम्झनुहुन्छ? फेरि सुनौ है त।
9: I'm really into politics.
6: तपाईँ पोलिटिक्स जस्तै नाम अथवा आइएनजी आएको भर्ब प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि I'm really into reading about politics। हामीले सुनेको अन्तिम वाक्य चाहिँ केही भिन्न थियो, त्यसमा आफूले भर्खरै गर्न थालेको गतिविधिका लागि प्रयोग हुने पदावली थियो। त्यो के थियो सम्झनुहुन्छ? फेरि सुनौ है त।
10: I've recently taken up hiking.
6: हामी आफूले भर्खरै केही गर्न वा सिक्न थालेको कुरा जनाउन टेक अप प्रयोग गर्छौँ। She's taken up the guitar. अर्थात् उनले गिटार सिक्न थालेकी छन्। अब केही अभ्यास गरौँ। के तपाईँ आफूलाई कथा वा उपन्यास पढ्न मन पर्दैन भन्न सक्नुहुन्छ? एकपटक किनन प्रयोग गरेर वाक्य बनाउने प्रयास गर्नुहोस् त। के तपाईँले बनाएको वाक्य पनि यस्तै छ?
7: I'm not that keen on reading fiction.
6: Well done. अब तपाईँ आफूले भर्खर योगाभ्यास सिक्न वा गर्न थाले भन्न सक्नुहुन्छ। Let's listen and compare.
7: I've recently taken up yoga.
6: Well done. अब तपाईँ हामीलाई कमिक्स पढ्न मनपर्छ भन्न सक्नुहुन्छ। यसमा इन्टु प्रयोग गर्नुहोस् है। Let's listen and compare.
7: I'm really into reading comics.
6: Antimma, aba ke tapai interested prayog garera aafulai chess khelna man parcha bhanna saknuhuncha? Let's listen and compare.
7: I'm interested in playing chess.
6: Well done. Tapailai chai ke garna man parcha? Aba dekhi tapai ee padavali ra shaili prayog garera aafna ruchi bare kura garnuhos hai ta.
0: अहिले सुन्नुभयो बालबालिकाको शिक्षाका लागि सहयोगी हुने गरी बनाइएको बीबीसी 10 पाठशालाको एउटा भाग. अब सुन्नुहोस् यसको अर्को भाग.
6: बीबीसी 10 को पाठशालामा तपाईँलाई फेरि स्वागत छ. यो भागमा आज तपाईँ कन्डिसनल फर्म प्रयोग गरेर काल्पनिक अवस्थाबारे कुरा गर्ने तरिका सिक्न सक्नुहुन्छ. अब केही वाक्यहरू सुनौ. यी व्यक्तिहरूले के कुराको कल्पना गर्दैछन् त्यो विचार गर्नुहोस् है त.
7: If you could go anywhere in the world, where would you go?
11: If I could go anywhere in the world, I would go to Australia.
8: I'd go to the moon.
12: I'd go to the Arctic.
6: उनीहरूले आफूलाई मन लागेको ठाउँमा जान पाइयो भने आफू कहाँ जाने थिए भन्ने कुरा बताए. उनीहरूले अवास्तविक अवस्थाबारे कुरा गरेका हुन्. यस्ता वाक्य बनाउन हामी अनरियल कन्डिसनल अर्थात् द सेकेन्ड कन्डिसनल भनिने रूप प्रयोग गर्छौँ. अब यस्ता वाक्य कसरी बनाउन सकिन्छ भन्ने सिकौँ. वाक्यको पहिलो भागमा इफ र त्यसपछि पास्ट टेन्समा क्रियापद प्रयोग हुन्छ. इफ आई कुड. वाक्यको अर्को भागमा चाहिँ हामी वुडसँगै इन्फिनिटिभ वा बेस वर्ब प्रयोग गर्छौँ. आई वुड गो. सामान्यतया बोल्दाखेरि वुडको छोटो रूप उच्चारण हुन्छ. उदाहरणका लागि आउट गो, ही वुड गो. फेरि एकपटक पुरै वाक्य सुनाउँ है त.
11: इफ आई कुड गो एनीवेयर इन द वर्ल्ड आइड गो टु अस्ट्रेलिया.
6: माथि भनिएको कुड क्यानको पास्ट टेन्स हो अनि वाक्यको दोस्रो भागमा उडसँगै एउटा क्रियापद आयो आउट गो. हामी यी दुई भागलाई वाक्यको अगाडि वा पछाडि पारेर पनि भन्न सक्छौँ. यो वाक्य फेरि एकपटक सुनौँ है त. अनि तपाईँले वाक्यका दुईटा भाग अगाडि पछाडि परेको थाहा पाउनुहुन्छ.
11: If I could go anywhere in the world, I'd go to Australia. I'd go to Australia if I could go anywhere in the world.
6: यी दुवै वाक्यको अर्थ चाहिँ एउटै हुन्छ. कुनै काल्पनिक प्रश्नको उत्तर दिँदा उठसँग भर जोडेर छोटो वाक्य पनि बनाउन सकिन्छ. छोटा उत्तरहरू फेरि एकपटक सुनौ. Where would these people go?
8: I'd go to the moon.
12: I'd go to the Arctic.
6: पहिलो व्यक्तिले आफू मुन अर्थात् चन्द्रमामा जान्थे भने दोस्री व्यक्तिले आफू आर्कटिकमा जान्थे भनिन्. अब केही अभ्यास गरौँ. यस्तै शैलीमा यदि म इङ्ल्यान्डमा बस्थेँ भने अङ्ग्रेजी राम्ररी बोल्थेँ कसरी भन्न सकिएला. एकपटक सुनौ है त.
7: If I lived in England, I'd speak English very well.
6: मसँग धेरै पैसा भएको भए आमा बुवालाई दिन्थेँ. यो वाक्यलाई चाहिँ कसरी भन्न सकिएला. एकपटक सुनौ है त.
7: If I had lots of money, I'd give it to my parents.
6: Well done. अब अर्को एउटा काल्पनिक अवस्था सुनौ. त्यसको अर्थ कति बुझिन्छ त्यो पनि विचार गर्नुहोस् है त.
7: If I could have any talent, I'd be able to sing.
6: Great. यी महिलाले आफूसँग क्षमता भएको भए गाउँथे भनिन्. अर्थात् उनी गाउन जान्दिनन् तर उनले गाउने कल्पना चाहिँ गरिन्. अब फेरि तपाईँको पालो. यहाँ सोधिने प्रश्नहरूको उत्तर आफै बनाएर दिने प्रयास गर्नुहोस् है.
7: If you could go anywhere in the world, where would you go? If you could have any talent, what talent would you have?
6: वेल डन. आजलाई यति नै. अहिले सिकेका कुराहरूको अभ्यास गर्न चाहिँ नबिर्सिनुहोला.
1: आजको लागि बीबीसी हातेमालो कार्यक्रम यति नै. यसमा प्रस्तुत विविध जीवन उपयोगी सामग्री बीबीसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ. हामी फेरि भोलि उपस्थित हुनेछौँ. नमस्कार.
13: दशमलव छ।
14: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौ र बचत गर्ने बानी बसालौ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्तापूर्व।
15: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
16: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
17: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
15: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
18: सर्जरी सम्बन्धी सेवा,
15: हाड जोडी सम्बन्धी सेवा,
18: स्त्री तथा प्रसूति रोग सेवा,
15: बाल रोग सेवा,
18: न्युरो सर्जरी सेवा,
15: न्युरो साइकेट्रिक सेवा,
18: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
17: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
19: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
20: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरू एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं प्रगति पथमा सफलता मिलोस् भनी हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
21: अध्यक्ष एवं कालिका मन्दिर, कालिका आश्रम परिवार, गैंडाकोट 9, वलपुर।
22: नमस्कार, प्रधानाध्यापक, कालिका नमना माध्यमिक विद्यालय, गैंडाकोट, नवलप्रासी बर्दघाट, सुस्तापूर्व। विजयादशमी, शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत लगायतका सम्पूर्ण चाडपर्वको उपलक्ष्यमा हामी हाम्रा शिक्षक साथीहरू, कर्मचारी मित्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू, पूर्व व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, पूर्व शिक्षक आयोग सङ्घका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तक, शिक्षा प्रेमी, समाजसेवी लगायत सम्पूर्ण महानुभावहरूमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य, दीर्घायुको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसको साथसाथै विद्यार्थी भाइ बहिनीहरू, यो 2082 सालको दसैँमा यहाँहरूको चाहिने मङ्गलमय उत्तरोत्तर प्रगति सहित आफ्नो चाहिने घर, गाउँ, छर, छिमेकमा स्वास्थ्यलाई समेत ध्यान राखी आफ्नो अध्ययन र अध्यापन कार्यलाई अगाडि बढाउनु होला। विभिन्न किसिमका अखाद्य वस्तुहरू नखानु होला र खाने चिजहरूलाई सहज रूपबाट आफ्नो दसैँलाई आफ्नो कल्चर अनुसार, आफ्नो संस्कृति अनुसार मनाउनु होला र स्वास्थ्यलाई ख्याल गर्दै पढाइलाई पनि निरन्तरता दिनुहोला र यहाँहरूको चाहिने दसैँ पछाडिको बसाइ पक्कै पनि फलदायी र स्वास्थ्यका लागि पनि एउटा मनोरम हुनेछ। साथीभाइ, बन्धुबान्धव, छरछिमेक, इष्टमित्रसँग पनि यहाँहरूको रमाइलो जमघट होस् र पढाइलाई पनि निरन्तरता दिएर आउँदो दिनमा त्योभन्दा बढी प्रगतिको कामनासहित यो दसैँ राम्रोसँग मनाउनु होला भन्ने आशा एवं अभिलाषा राखेको छु। हस्त धन्यवाद, नमस्कार।
23: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
15: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक, नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
24: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
25: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
24: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
25: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणीसँगै चितवन र नौलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारिसोट मौलाकाली
2: केबल कारसँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारिसोट मौलाकाली
25: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिरसँगै इलारिसोट मौलाकाली मौलाकाली केबल कार गैंडाकोट एक नौलपुर
3: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
4: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
9: नेपालीहरूको महान पर्व विजयादशमी शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता शुभचिन्तक संरक्षणकर्मी कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
21: हरिमाया अधिकारी अध्यक्ष एवं नन्दन सामुदायिक वन उपभोक्ता समूह परिवार गैंडाकोट नवलपुर
5: प्रत्येक श्रोताको मनको आवाज त्यही आवाजमा सबैको मन यो हो सामुदायिक रेडियो विजय एफएम सामुदायिकको आवाज

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 बजेको कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अहिलेका लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभरात्रि।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

శ్రీ పరమాత్మనే నమః. శ్రీ మౌలకాలికదేవే నమః. విద్యుదామ సమప్రభా మృగపతి స్కందస్థితాంబేషణం కన్యాభి కర్వాలఖేత విలసద్దస్తావిరా సేవితం హస్తే శకృగదా శిఖేత విశికాం శాపం గుణం తర్జనిం బిభ్రాణమునలాధికాం శశిధరాం దుర్గాం త్రినేత్రాం భజే. देवी भगवती मौलकालिका का चरण में हार्दिक नमन. तपाईं को अन्तरदिल में विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार. मध्य नेपाल के उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईलाई हार्दिक स्वागत गर्दछु. म कृष्णमणि. प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद बसाईमा तपाईँ हामी यो दिव्य यात्रा गरिरहेका छौँ. धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानको 5 बजेदेखि सुन्दै आउनु भएको छ. आउनुहोस् कार्यक्रमको श्रीगणेश गरौँ. आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल आश्विन 27 गते मङ्गलबार, तदनुसार अक्टोबर 13 तारिक सन् 2026 अहिले आश्विन शुक्ल पक्ष अर्थात् दुर्गा पक्षको तृतीय तिथि तृतीयको घडी बेला रहेको छ 40:42, जसको अवधि हुनेछ रात्रिको 10:20 सम्मको. यसै गरी विशाखा नक्षत्र रहेको छ 49:30, यसको अवधि भने रात्रिको 1:51 सम्मको हुनेछ. साथै प्रतियोग रहेको छ. करणमा तैतिल एवं गरकरण रहेका छन्। आनन्द आदि योगमा श्रीवत्स योग छ. तुला राशिमा चन्द्रमाको अवस्थिति रात्रिको 7:23 सम्मको रहेको छ. दिनमा 28:51 रहेको छ. सूर्योदय बिहान 6:03 हुँदैछ भने सूर्यास्त साँझ 5:35 हुनेछ. आज तृतीयको पवित्र दिन, भगवती चन्द्रघण्टा देवीको उपासना गरिने दिन. आउनुहोस् देवी भगवतीलाई चन्द्रघण्टाका रूपमा अभिवादन गरौँ. आफ्नै स्थानीय शक्तिमय माता भगवती मौलकालिका देवीलाई ओम नमो दिव्ये महादेवे शिवाय सततन नमः. नमः प्रकृते भद्राय मौलाकाल्ये नमो नमः. नियतः प्रणतः सुताम भगवती मौलकालिका देवीलाई हामी हार्दिक नमन गर्दछौँ, वन्दना गर्दछौँ. भगवतीको यो वन्दना सबैको जीवनमा सुख समृद्धि प्राप्तिको लागि अमोघ साधना बनोस्. आउनुहोस् भक्त साधक, तपाईँ यतिखेर यो शारदीय नवरात्रमा भगवती देवीको विशेष अनुष्ठान तथा उपासना गरेर आफ्ना मनोरथहरू पूर्ण गर्न सक्नुहुन्छ. आफ्ना अधुरा सपना सङ्कल्पहरू र पूर्ण नभएका कार्यहरूलाई पूर्णतामा पुर्याउनका लागि पनि भगवती देवी मौलकालिकाको उपासना अत्यन्तै महत्त्वपूर्ण छ. धेरै धेरै श्रद्धालु भक्तजनहरूले विशेष भाकल गरेर भगवती देवीको अनुकम्पाद्वारा आफ्ना इच्छा आकाङ्क्षाहरू पूर्ण भएको बताउनुहुन्छ. यहाँलाई पनि त्यो सफलता प्राप्ति होस् हामी कामना गर्दछौँ. भगवती देवीको उपासनाबाट जीवनमा सुख समृद्धि प्राप्ति होस्। यो ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट महत्त्व राख्ने पवित्र भूमि भएको हुनाले आज धेरै श्रद्धालु भक्तजनहरूको गन्तव्यमा पर्न सफल भएको छ. यहाँलाई यो पवित्र भूमिमा सदैव स्वागत छ. यो जानकारीमूलक सन्देश तपाईँ प्रति निवेदन गर्दै र देवी भगवतीका चरणमा यी शब्द सुमनहरू अर्पण गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ कुनै देवी भगवतीको यो भजन.

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा भगवती देवीको यो भजन। यहाँलाई स्वागत गर्दछौँ कार्यक्रममा भक्ति साधक। आज तृतीयाको दिन तृतीयम चन्द्र घण्टेति चन्द्र घण्टा भगवतीको पूजन गरिने दिन नवदुर्गा मध्यमा तेस्रो दुर्गाको विशेष रूप हो चन्द्र घण्टा देवी। चन्द्र घण्टा देवीको महिमा देवी भागवतमा भगवतीको स्वरूपको विषयमा समेत चर्चा गरिएको छ। चन्द्र घण्टा भगवतीको कृपा प्राप्त भएमा साधकका कष्टहरू निवारण हुने गर्दछन्। तसर्थ हामी भगवती चन्द्र घण्टा देवीको विशेष सन्दर्भलाई जोडिरहेका छौँ। दुःख कष्ट निवारण हुने, साधक पराक्रमी बन्न सक्ने अनि निर्भय प्राप्ति हुने, यस किसिमको फल प्राप्तिको उद्देश्य रहन्छ भगवती चन्द्र घण्टा देवीको उपासनामा। जसरी घन्टीको ध्वनिले साधकलाई विभिन्न किसिमका बाधाहरूबाट मुक्त गराउँछ, त्यस्तै प्रकारले भगवती चन्द्र घण्टा देवीको घण्टा वादनले सम्पूर्ण दुःस्वप्नहरू नष्ट हुन्छन्। अमङ्गल र अकृति अकल्याण जस्ता जति पनि बाधक तत्त्वहरू छन् ती बिस्तारै समाप्त भएर जान्छन्। मस्तकमा घन्टीको जस्तै आकारको चन्द्र अर्धचन्द्र धारण गर्नुभएको कारणले भगवती दुर्गा देवीलाई चन्द्र घण्टाका रूपमा उपासना गरिएको हो। निधारमा अर्धचन्द्राकार चन्द्र, स्वर्ण समान चम्किलो तेजपुञ्ज शरीर, दश हात युक्त, सदा सर्वदा दुष्टहरूको नाश गरेर सज्जनको रक्षाका निम्ति तम तयार रहनुहुने, दैत्य दानव शक्तिहरूलाई परास्त गरेर देवता ऋषि मनुष्य सबैको कल्याण गर्ने शक्ति हुनुभएको हुनाले उहाँलाई सौम्या तथा शान्तिदायिका भगवतीका रूपमा पनि सम्मान पूजन गर्ने गरिन्छ। ओम ह्रीम देव्यै चन्द्र घण्टायै नमः, ऐं ह्रीं क्लीं चन्द्र घण्टायै नमः, यस किसिमको मन्त्र जपबाट कल्याण प्राप्ति हुन्छ। भगवती देवीको तेस्रो दिन गरिने यो पूजन उपासका लागि विशेष फलदायक रहेको छ। भक्त साधक यिनै सन्दर्भलाई चर्चा गर्दै रहँदा हामी उनै देवी भगवतीको प्रसन्नताका लागि एउटा मिठो भजन श्रवण गर्दैछौँ। अब

0: सुन्दै हुनुहुन्थ्यो उनी देवी भगवतीको यो भजन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। भगवती चन्द्रघण्टा देवीको उपासनाबाट भक्त साधकहरूले विभिन्न मनोरथहरू पूर्ण गर्न सक्नुहुने कुरा उल्लेख गरिएको सन्दर्भलाई जोडे देवी भागवतमा देवी पुराण लगायतका विशेष ग्रन्थहरूमा भगवती देवीको महिमा गायन गरिएको छ। भगवती देवीको स्वरूप भनेको महामाया स्वरूप हो। महामाया हरेशैसा तया सम्मोह्यते जगत मार्कण्डेय पुराणमा चर्चा गरिए अनुसार सुरथ र वैश्यलाई कथा श्रवण गराउँदै हुनुहुन्छ मार्कण्डेय ऋषिले। मार्कण्डेय ऋषि स्वयं साधक हुनुहुन्छ, परम भक्त हुनुहुन्छ, भगवती देवीका विशेष उपासक हुनुभएको हुनाले मार्कण्डेय ऋषिलाई त्यस किसिमका सिद्धिहरू प्राप्त भएका थिए जसले देवी तत्त्वको बारेमा धेरै कुरा जान्नुभएको थियो, अवगत थियो उहाँलाई। यसर्थले आफ्ना आश्रममा आएर आफ्नो शिष्यत्व स्वीकार गरेकोमा उहाँलाई आशीर्वाद प्रदान गर्दै गुरुका रूपमा जुन सुरथ र वैश्यले मार्कण्डेय ऋषिलाई सम्मान गर्नुभयो यही प्रसङ्गमा अत्यन्तै प्रसन्न भएर मार्कण्डेय ऋषिले आफ्ना पुत्रवत भक्तहरू सुरथ राजा र समृद्ध वैश्यलाई देवी महात्म्य सुनाउनु भएको छ, जस अनुसार सर्वप्रथम भगवती देवीको महामाया स्वरूपको महिमा चर्चा गरिएको छ। देवी महात्म्यको पहिलो अध्यायमा ज्ञानी नाम अभिचेतांसी देवी भगवती सा बलात् आकृष्य महामाय प्रयच्छति तया विसृज्यते विश्वम जगदेतत् चराचरम सैषा प्रसन्न वरदा नृणाम भवती मुक्तये। जुन भगवती समग्र जगतलाई आफ्नो माया शक्तिद्वारा प्रमुग्ध बनाउनुहुन्छ, मुग्ध हुन्छन् उनीहरू, यस किसिमको चर्चा विस्तृत रूपमा भएको छ त्यहाँ। सुरथ यस्ता किसिमका राजा हुन् जसले आफ्नो सम्पूर्ण राजपाठ धन सम्पदा ठुलो राजदरबारको सुख सबै कुरालाई त्यागेर वनमा प्रवेश गर्नुभएको थियो। ऋषि महर्षिहरूको आश्रममा पुगेर उहाँहरूकै साथमा रहन्छु, ज्ञान सिक्छु, दर्शन गर्छु भनेर आफ्ना सारा राजपाठ छोडेर हिँड्नुभएको थियो। उहाँलाई यसरी राजपाठ छोड्नुपर्ने अवस्था त्यसै आएको होइन, उहाँको इच्छाले छोड्नु भएको होइन, बिचमा त्यस्तो पर्यो। कोला विध्वंसी नाम गरेका एउटा समूहका बर्बरतायुक्त राज समूहले उहाँको राज्यमा आक्रमण गरेका थिए। तिनीहरूले कूटनीतिक छल कपट आदिबाट युद्ध गरेको कारण सुरथ जतिसुकै शक्तिशाली भए पनि ती छल कपट छद्मवेश गर्ने कोला विध्वंसीहरूबाट पराजित बन्नुभयो। जतिसुकै बलशाली भए पनि कपटीहरू कमजोर भए तापनि कपटपूर्ण युद्ध गर्छन्। सुनसान बसेको बेलामा बिना सूचना हमला गर्छन् भने उनीहरूले भौतिक रूपमा त जितेको देखिन्छ, तर नैतिक रूपमा युद्धको जुन मर्यादा र धर्म हो त्यसका रूपमा उनीहरूले कहिल्यै पनि जित्न सक्दैनन्, सधैँ हारेका हुन्छन्। सुरथलाई यस्तै भयो। पराजित भएपछि उहाँलाई त्यो राज्यमा बस्न मन लागेन अनि एक्लै घोडसवारी गरेर जङ्गलतिर प्रस्थान गर्नुभयो। पक्कै पनि वन जङ्गलमा ऋषि महर्षिहरूका आश्रम हुन्छन्, उहाँहरूसँग ज्ञान सिक्न पाइन्छ भनेर प्रस्थान गर्नुभयो भक्त साधक। बाँकी सन्दर्भ फेरि चर्चा गर्नेछौँ। यतिखेर भने समयको यो अन्तिम बिन्दुमा उभिँदै आजको लागि विदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुण सरलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमका माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाको चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: मेरो मात्र होइन, हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी। नमस्कार, म विनोद पौडेल, कन्टिनेन्टल इङ्ग्लिस बोर्डिङ स्कुलको प्रिन्सिपल। विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2082 पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी, सेयर सदस्य, शुभेच्छुक तथा देश विदेशमा रहने समस्त नेपाल आमाका सन्ततिहरूमा सुख शान्ति, सुकृति, दीर्घायु, सुस्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र यस अवसरमा आफ्ना बाबुनानीहरूलाई हाम्रा मौलिक परिकार, हाम्रो संस्कार र संस्कृतिको बारेमा जानकारी गराउनु हुन पनि हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्कार।
4: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: गैंडाकुट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण उपभोक्ता, शुभचिन्तक, संरक्षण कर्मी, कर्मचारीहरू एवं देशवासीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: नर बहादुर मुकमी मगर अध्यक्ष एवं देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट 3 ढोडेनी नवलपुर।
5: नेपालीहरूको महान पर्व बडा दशैं, तिहार र छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेयर सदस्य, कर्मचारी, सञ्चालक सदस्य, पदाधिकारी एवं शुभचिन्तकहरूमा समुन्नत जीवन एवं उज्जवल भविष्यको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: गोविन्द सुवेदी अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था परिवार गैंडाकोट नवलपुर।
6: नमस्कार, म हिरालाल आर्यल, गैंडाकोट इङ्ग्लिस स्कुलको प्राचार्य। नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरू, हाम्रा अभिभावक, विद्यार्थी, शिक्षक, कर्मचारी एवं शैक्षिक व्यक्तित्वहरूको सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। यसका साथै चाड पर्वको समयमा हाम्रा बालबालिकाहरूलाई रचनात्मक र सृजनात्मक कार्यमा लाग्न प्रेरित गर्नुहुनेछ भन्ने पूर्ण आशा गर्दछु। धन्यवाद।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511 29163, 98554 5003 र 98511 84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्ने गृह कार्य काङ्ग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरके वर्चस्व बारम्बार विपद पदयात्रामा धक्का चुनाव केन्द्रित रणनीतिमा एमाले ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास र ऱ्याङ्किङमा फेरि खस्कियो त्रिभुवन विश्वविद्यालय लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको माटोको घरमा मौरी पालन शीर्षकको शुभ समाचार
1: मोरङको केराबारी 5 सती सालेका 33 वर्षीय राजु राईले 2 वर्ष अघि माटोको घरमा स्थानीय जातका सेरेना मौरी पालन सुरु गर्दा गाउँघरका कसैले पत्याएका थिएनन्। घर वरिपरिको ढुङ्गा माटो मिलाएर आफैले 4-5 घर बनाई त्यही घरमा काठको ढुँडबाट रानो सारेर सेरेना जातको मौरी पालन सुरु गरेका राई यति बेला 27 घरमा मौरी पालन गरिरहनु भएको छ। सेरेनाले नस्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ तर मूल्य राम्रो पाइन्छ। त्यसैले राजु यति बेला केराबारी गाउँपालिकाका 10 वडामा एक घर मौरी पाल्ने अभियान चलाइरहनु भएको छ। उहाँले भन्नुभयो, प्रत्येक घरमा मौरी पालन गरेपछि विषादीको प्रयोग हुन छोड्छ, विषादी छरेको ठाउँमा मौरी रमाउँदैन। एक घर एक मौरी पालनले आय आर्जनसँगै विषादी प्रयोग न्यूनीकरण हुने राजुको बुझाइ छ। गत वर्ष 5 घरबाट 30 किलो मह उत्पादन भयो, प्रति किलो 1600 घरबाटै बिक्री भयो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: हेल्दी

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आज नेपालीहरूको महान चाड दशैंको तेस्रो दिन आज नवदुर्गा भवानीका नौवटा रूपमध्ये चन्द्र घण्टा भगवतीको पूजा गरिँदैछ। दशैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदुर्गाका नौवटा रूपको पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ। देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उहाँलाई चन्द्र घण्टा भनिएको। उहाँलाई वीर रसको अपूर्व शक्ति समेत मानिएको छ। चन्द्र घण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत अप्रेत शक्तिबाट उन्मुक्ति पाउँछ समेत भनिएको छ। तेस्रो शक्तिको पूजा आराधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट समेत प्रज्ञावान हुने मानिन्छ। यस दिन पनि पूजापछि दुधबाट बनेको पदार्थ प्रसाद लगाउनले सम्पूर्ण दुःख नाश हुने भनिएको छ। नवरात्रमा पहिलो दिन शैलपूजी, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैठौँ दिन कत्यायनी र सातौँ दिन कालराती, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।

0: आएको छ। तर आवश्यक कानूनी व्यवस्था र जनप्रतिनिधिको कार्यकाल मिलाउने विषय टुङ्गिएको छैन। राजनीतिक दलहरू पनि एकैपटक चुनाव गराउने विकल्पका निम्ति तयार भइसकेका छैनन्। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताउँछन्। 22 असोज 2083 राजस्वसँग उनले दुवै तहको चुनाव एकैसाथ हुन्छ भनेर भन्न नसकिने बताएका थिए। संवैधानिक संरचना र कानुनी प्रावधान अनुरूप नै निर्वाचन हुने हो, त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ, उनले भनेका थिए। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन। सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो। निर्वाचन आयोगका पूर्व कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको 4 अर्ब रुपियाँ भन्दा बढी खर्च बचत हुन सक्ने बताउँछन्।
1: काङ्ग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्ष अधर्के वर्चस्व शीर्षकमा खबर छ। नेपाली काङ्ग्रेसको 15औं महाधिवेशनबाट पदाधिकारीमा विशेष महाधिवेशन पक्ष अधर्के वर्चस्व देखिएको छ। महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको निर्वाचन परिणामसँगै गगन कुमार थापा नेतृत्वको काङ्ग्रेसमा विशेष महाधिवेशनबाट जिम्मेवारी पाएका अधिकांश नेताहरूले नियमित महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तरता पाएका छन्। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य, विनोद कुमार चौधरी तथा महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल, उदय शमशेर राणा र ढिला रौलाको जितले पार्टीको विशेष महाधिवेशनबाट शुरू भएको नेतृत्व परिवर्तनको प्रक्रिया नियमित महाधिवेशनबाट अनुमोदन भएको सन्देश दिएको छ। यसअघि सभापतिमा गगन थापा मतदानबाट निर्वाचित हुँदा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएकी थिइन्। उपसभापतिको 2 खुला पदमा भण्डारी र आचार्य तथा 1 समावेशी पदमा चौधरी निर्वाचित भएका थिए। महामन्त्रीको 2 खुला पदमा पौडेल र राणा तथा 1 महिला पदमा संग्रौला निर्वाचित भएकी छन्। अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा निर्वाचित भण्डारीले 3,735, आचार्यले 2,342 र चौधरीले 1,745 मत प्राप्त गरेका छन्।
0: बारम्बार विपद, पदयात्रामा धक्का शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। पर्यटन क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। पर्यटन व्यवसायीका अनुसार मौसम सफा हुने, धेरै गर्मी वा धेरै जाडो नहुने भएकाले पदयात्रा, हिमाल आरोहण र घुमघामका लागि यो समय सबैभन्दा उत्तम पनि मानिएको हो। यही समयमा साहसिक पदयात्रा क्षेत्रमा पर्यटकको चहल पहल बढी नै हुने गरेको थियो। तर यसपटक हिमाली भेगमा पर्यटकीय क्षेत्रमा पाहुना खचाखच हुने अवस्था सिर्जना हुनै पाएन। एकाध रुटमा पाहुनाको आउजाउ बाक्लो देखिए पनि चल्तीका धेरै रुट यति बेला सुनसान जस्तै बनेका छन्। पदयात्रामा जाने पाहुनाका लागि यसपटक प्राकृतिक विपद बाधक बन्यो। पर्यटकीय सिजन सुरु हुनै लागेको मात्र के थियो, रसुवा भोटेपछि बाढीले विनाशलीला देखायो। उक्त बाढीपछि नेपाल आउने तयारीमा रहेका विदेशी पाहुनाले धमाधम भ्रमण रद्द गरे। त्यही बाढीमा परेका सयौं पर्यटक अहिलेसम्म सम्पर्क विहीन छन्। विपदको मार त्यतिमा मात्र सीमित रहेन, त्यसपछि निम्तिएका विपदका घटनाले चल्तीका पर्यटकीय क्षेत्रमा आउजाउ नै अवरुद्ध बनायो। कतै हिमपात त कतै बाढी पहिरो तथा कटानका कारण पर्यटकीय क्षेत्र नै स्थलमार्गबाट सम्पर्क विच्छेद बन्यो।
1: संसदको तेस्रो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कमाण्डमा आगामी स्थानीय तहको निर्वाचनमा सामेल हुने योजनासहित गृह कार्यमा जुटेको छ। 2082 फागुन 21 प्रतिनिधि सभा निर्वाचनमा तेस्रो दलमा खुम्चिएर धक्का खाएको एमाले विगतका आन्तरिक विवाद र कमजोरीलाई सच्याउँदै स्थानीय निर्वाचन मार्फत पुनरागमन गर्ने योजना बनाएको नेताहरूले बताएका छन्। नेतृत्व पुनर्गठन प्रयास अस्वीकार भएपछि फागुनमा जनताले अस्वीकार गरेकै नेतृत्व अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर एमाले स्थानीय निर्वाचनमा होमिने भएको हो। 2079 स्थानीय तह निर्वाचनमा नेकपा एमाले 753 मध्ये 207 पालिकाको प्रमुख जितेको थियो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य, दशैं तिहार जस्ता ठूला चाडपर्व लगत्तै एमाले आफ्ना गतिविधि तीव्र पार्दै जनता माझ पुग्ने बताउँछन्।
0: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनी निकट व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको छ।

0: जबरासँग निकट देखिएका इनाम सापकोटालाई पक्राउ गरी राष्ट्र ब्याङ्क कसुरमा थुनामा राख्न अदालतबाट म्याद लिएर पनि लिए पनि उनी विरुद्ध सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढाइएको छ। सापकोटालाई पक्राउ गर्नुअघि विभागले असोज 21 गते जबरासहित चारजनाको घरमा एकैपटक छापा मारेको थियो। तीमध्येका एक हुन् नवीन राज बस्नेत। बस्नेतलाई डिभिजन वन कार्यालय काठमाडौँको अनुरोधमा सिआइबीले शुक्रबार पक्राउ गरेको थियो। वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
1: देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्कदै गएको छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी ऱ्याङ्किङको पछिल्लो प्रतिवेदन अनुसार त्रिभु इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालय मध्ये 1801 2000 समूहमा सीमित भएको छ। त्रिभुको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्कदै गएको छ। सन् 2019 पहिलोपटक टिएचईको विश्व ऱ्याङ्किङमा प्रवेश गर्दा त्रिभु 800 1000 समूहमा परेको थियो। सन् 2020 1000 पुगे पनि 2021 र त्यसपछि 2022 पुनः 801 1000 समूहमा फर्किएको थियो। 2023 यही समूहमा रहेको त्रिभु 2024 भने 1201-1500 झर्यो। त्यसपछि 2025 1501 पुग्यो र 2026 पनि त्यही समूहमा रह्यो। 30 सेप्टेम्बर 2026 प्रकाशित पछिल्लो 2027 ऱ्याङ्किङमा त्रिभुको वरियता झनै खस्केर 1801-2000 समूहमा पुगेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले यसअघि 1000 वा सोभन्दा राम्रो 600-800 हाराहारीमा स्थानमा रहेको त्रिभुको चिकित्सा शास्त्र अध्ययन संस्थान इन्जिनियरिङ विज्ञान तथा प्रविधि लगायतका फ्याकल्टी तथा इन्स्टिच्युटहरूको ऱ्याङ्किङ हाल 1000 हारारीमा रहेको बताएका छन्। टाइम्स हायर एजुकेशनको मूल्याङ्कनमा 1500 माथि समग्र विश्वविद्यालय पुगेको छ। ऱ्याङ्किङमा आएको यो गिरावटलाई सुधार गर्नका लागि हालैका दिनहरूमा विभिन्न प्रयासहरू थालिएको समेत बताइएको छ।
0: भोटेकोशी जल प्रलयका 1.5 महिना पुनर्निर्माण अझै अलमल शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। मुलुकमा शाहवंशीय शासन अघि नै तिब्बत चीन जोड्ने रणनीतिक बाटो थियो नुवाकोटको बेत्रावती। इतिहासकारहरू नुवाकोट रसुवा लिच्छवी कालदेखि नै नुन ल्याउने मुख्य मार्ग भएको बताउँछन्। तर यही ऐतिहासिक र रणनीतिक मार्ग भोटेकोशीको बाढीले ध्वस्त बनायो। भदौ 10 भोटेकोशी जल प्रलयले रसुवा नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति मात्र गरेन, ती क्षेत्रको समग्र मानव सभ्यता नै संकटमा पार्यो। अर्थात् उत्तरी छिमेकी चीनसँगको सम्पर्क सम्पूर्ण रूपमा टुट्यो। भारत र चीन जोड्ने यो मार्ग अन्तर्गत रसुवागढीदेखि चितवनसम्म भोटेकोशी बाढीले प्रभाव पार्यो। तर विपदको 1.5 महिनाभन्दा बढी समय बितिसक्दा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाको स्पष्ट खाका ल्याउन सकेको छैन। खोज तथा उद्धारको चरण सकिए पनि प्रभावित क्षेत्रमा बाटोघाटो, पुल र सञ्चार सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा स्थानीय ट्विन ड्रोन र हेलिकप्टरको भर पर्न बाध्य छन्।